0: صلحا والصلح خير وأحضرت الأنفس الشح وإن تحسنوا وتتقوا فإن الله كان بما تعملون خبيرا.
1: جب کسی عورت کو اپنے شوہر سے بدسلوکی یا بے رخی کا خطرہ ہو تو کوئی مضائقہ نہیں اگر میاں اور بیوی کچھ حقوق کی کمی بیشی پر آپس میں صلح کر لیں. صلح بہرحال بہتر ہے. نفس تنگ دلی کی طرف جلدی مائل ہو جاتے ہیں، لیکن اگر تم لوگ احسان سے پیش آؤ اور خدا ترسی سے کام لو تو یقین رکھو کہ اللہ تمہارے اس طرز عمل سے بے خبر نہ ہوگا. جب کسی عورت کو اپنے شوہر سے بدسلوکی یا بے رخی کا خطرہ ہو.
2: یہاں سے اصل استفتاح کا جواب شروع ہوتا ہے. اس جواب کو سمجھنے کے لیے ضروری ہے کہ پہلے سوال کو اچھی طرح ذہن نشین کر لیا جائے. زمانۂ جاہلیت میں ایک شخص غیر محدود تعداد تک بیویاں کرنے کے لیے آزاد تھا، اور ان کثیر تعداد بیویوں کے لیے کچھ بھی حقوق مقرر نہ تھے. سورہ نساء کی ابتدائی آیات جب نازل ہوئیں تو اس آزادی پر دو قسم کی پابندیاں عائد ہو گئیں. ایک یہ کہ بیویوں کی تعداد زیادہ سے زیادہ چار تک محدود کر دی گئی، دوسرے یہ کہ ایک سے زیادہ بیویاں رکھنے کے لیے عدل یعنی مساویانہ برتاؤ کو شرط قرار دیا گیا. اب یہ سوال پیدا ہوا کہ اگر کسی شخص کی بیوی بانج ہے یا دائم المرض ہے یا تعلق زن و شوہر کے قابل نہیں رہی ہے اور شوہر دوسری بیوی بیاہ لاتا ہے تو کیا وہ مجبور ہے کہ دونوں کے ساتھ یکساں رغبت رکھے، یکساں محبت رکھے، جسمانی تعلق میں بھی یکسانی برتے؟ اور اگر وہ ایسا نہ کرے تو کیا عدل کی شرط کا تقاضا یہ ہے کہ وہ دوسری شادی کرنے کے لیے پہلی بیوی کو چھوڑ دے؟ نیز یہ کہ اگر پہلی بیوی خود جدا نہ ہونا چاہے تو کیا زوجین میں اس قسم کا معاملہ ہو سکتا ہے کہ جو بیوی غیر مرغوب ہو چکی ہے وہ اپنے بعض حقوق سے خود دستبردار ہو کر شوہر کو طلاق سے باز رہنے پر راضی کر لے؟ کیا ایسا کرنا عدل کی شرط کے خلاف تو نہ ہوگا؟ یہ سوالات ہیں جن کا جواب ان آیات میں دیا گیا ہے.
1: صلح بہرحال بہتر ہے،
2: یعنی طلاق و جدائی سے بہتر ہے کہ اس طرح باہمی مصالحت کر کے ایک عورت اسی شوہر کے ساتھ رہے جس کے ساتھ وہ عمر کا ایک حصہ گزار چکی ہے.
1: نفس تنگ دلی کی طرف جلدی مائل ہو جاتے ہیں.
2: عورت کی طرف سے تنگ دلی یہ ہے کہ وہ اپنے شوہر کے لیے بے رغبتی کے اسباب کو خود محسوس کرتی ہو اور پھر بھی وہ سلوک چاہے جو ایک مرغوب بیوی کے ساتھ ہی برتا جا سکتا ہے. مرد کی طرف سے تنگ دلی یہ ہے کہ جو عورت دل سے اتر جانے پر بھی اس کے ساتھ ہی رہنا چاہتی ہو اس کو وہ حد سے زیادہ دبانے کی کوشش کرے اور اس کے حقوق ناقابل برداشت حد تک گھٹا دینا چاہے.
1: یقین رکھو کہ اللہ تمہارے اس طرز عمل سے بے خبر نہ ہوگا.
2: یہاں پھر اللہ تعالیٰ نے مرد ہی کے جذبہ فیاضی سے اپیل کی ہے، جس طرح بالعموم ایسے معاملات میں اس کا قاعدہ ہے. اس نے مرد کو ترغیب دی ہے کہ وہ بے رغبتی کے باوجود اس عورت کے ساتھ احسان سے پیش آئے جو برسوں اس کی رفیق زندگی رہی ہے، اور اس خدا سے ڈرے جو اگر کسی انسان کی خامیوں کے سبب سے اپنی نظر التفات اس سے پھیر لے اور اس کے نصیب میں کمی کرنے پر اتر آئے تو پھر اس کا دنیا میں کہیں ٹھکانہ نہ رہے.
0: وَلَن تَسْتَطِيعُوا أَن تَعْدِلُوا بَيْنَ النِّسَاءِ وَلَوْ حَرَصْتُمْ فَلَا تَمِيلُوا كُلَّ الْمَيْلِ فَتَذَرُوهَا كَالْمُعَلَّقَةِ وَإِن تُصْلِحُوا وَتَتَّقُوا فَإِنَّ اللَّهَ كَانَ غَفُورًا رَحِيمًا.
1: بیویوں کے درمیان پورا پورا عدل کرنا تمہارے بس میں نہیں ہے، تم چاہو بھی تو اس پر قادر نہیں ہو سکتے. لہذا قانون الہی کا منشا پورا کرنے کے لیے یہ کافی ہے کہ ایک بیوی کی طرف اس طرح نہ جھک جاؤ کہ دوسری کو ادھر لٹکتا چھوڑ دو. اگر تم اپنا طرز عمل درست رکھو اور اللہ سے ڈرتے رہو تو اللہ چشم پوشی کرنے والا اور رحم فرمانے والا ہے. ایک بیوی کی طرف اس طرح نہ جھک جاؤ کہ دوسری کو ادھر لٹکتا چھوڑ دو،
2: مطلب یہ ہے کہ آدمی تمام حالات میں تمام حیثیتوں سے دو یا زائد بیویوں کے درمیان مساوات نہیں برت سکتا. ایک خوبصورت ہے اور دوسری بدصورت، ایک جوان ہے اور دوسری سن رسیدہ، ایک دائم المرض ہے اور دوسری تندرست، ایک بد مزاج ہے اور دوسری خوش مزاج، اور اسی طرح کے دوسرے تفاوت بھی ممکن ہیں جن کی وجہ سے ایک بیوی کی طرف طبعاً آدمی کی رغبت کم اور دوسری کی طرف زیادہ ہو سکتی ہے.
3: آپ سن رہے تھے انسپائر ایف ایم 105.1 کی نشریات میں تفہیم القرآن کا ایک حصہ. پروگرام کا وقت ختم ہوا چاہتا ہے, چلتے ہیں انسپائر ایف ایم کی روزمرہ کی بقیہ نشریات کی طرف.
4: Did you know that honey is one of the very few natural foods that never spoils? Archaeologists discovered pots over 3,000 years old that were still edible because honey naturally resists bacterial growth.
5: Hi, I'm Saleha. I was on Inspire FM today, which I think is a great platform for people to raise awareness of really good issues. So well done to Shamiza and her team. I just want to leave a message with you guys. Spread kindness wherever you are and just always try to be good people.
6: Celebrating a wedding? Remember to respect your neighbors. Late night fireworks disturb us all, affecting sleep and quality of life. Setting off fireworks after 11 p.m. is a criminal offense, except on permitted celebration days. Illegal use can mean an on-the-spot penalty, an unlimited fine, or 6 months in prison. Report antisocial or nuisance use of fireworks before 11 p.m. via the Love Clean Streets app. After 11 p.m., call Bedfordshire Police on 101.
7: The immortal jellyfish. There is a tiny species of jellyfish called Turritopsis doharnii that is biologically immortal. When it gets old, sick, or stressed, it can literally reverse its aging process, turning its adult cells back into baby cells and starting its life cycle all over again.
8: Graceland solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specialising in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Graceland solicitors provide free immigration drop-in clinics every Friday. Call Graceland solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
9: If you are struggling with perfectionism and can't seem to start a project, give yourself permission to do it badly. Write a terrible first draft or do a messy cleanup. It is infinitely easier to edit and fix bad work than it is to fix a blank page.
10: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
11: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa Fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more, a continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your akhirah at www.wanuma.org.uk.
12: Are you an avid bookworm? Or maybe you love books but struggle to find the time to read? Then you need to tune in to the Book Club show on Inspire FM with me, Imrana Mahmood, where I will be discussing a fab selection of books. Join me every Thursday morning from 10 to 11 a.m. to rekindle your love of reading and inspire your imagination. Don't forget, the Book Club show, every Thursday morning, 10 to 11 a.m. on your very own Inspire 105.1 FM.
13: From the studios of Inspire FM, the time is now 10 o'clock. Please do not message or call, as the following program is a rerun of a previous live show. Any announcements made during the repeat may now not be applicable.
14: Assalamu alaikum, good evening, and a very warm welcome to all the listeners to our Family Matters show with a brand new topic, and we welcome you to our program Inspire FM 105.1 pe aap hame sun sakte hain. 0777948182 is the number that you have to dial to connect to us, 01582-481-822, Inspire FM Luton, or www.inspirefm.org pay. You can listen live to our show on our website. Family Matters Show, hopefully you had a very fantastic last week, and you did pay some attention or think around the topic that we discussed yesterday. Main hoon aapki dost, aapki host, and as always, mere saath hai meri lovely co-host Afshan. Main hoon Hajra Khan. Aap agar chai bana rahe hain, dinner prepare kar rahe hain, or you are listening to us in the car, or you are sitting at work, or pretending to listen to your family while secretly checking your phone. Today's topic is for you. Ji Afshan.
15: बिल्कुल. अस्सलाम वालेकुम, और मैं हूँ अफशान इरफान, और आप एज यूजुअल हमारे ट्यून इन किया है फैमिली मैटर्स शो में. हम लोग इसमें मुख्तलिफ चीज़ें डिस्कस करते हैं, जैसे कि आपके जो कि आपकी डे टू डे लाइफ से एक जैसी होती हैं या उनसे रिलेट करती हैं. तो आज का जो टॉपिक है वो भी इसी से रिलेट करता हुआ है. एक और है बहुत इम्पोर्टेंट टॉपिक, एक ऐसी चीज़ जो कि हर घर में, हर जगह पर, हर मिनट में आपके लाइफ में मौजूद होती है, बल्कि इस वक्त आप उस चीज को यूज भी कर रहे हैं.
14: बिल्कुल, दैट इज समथिंग दैट वी आर ऑलवेज फीलिंग इनकम्प्लीट विदाउट. एक सिनेरियो अगर हम आपके सामने रखें, जस्ट फॉर अ वाइल्ड गेस, अ फैमिली ऑफ फाइव इज सिटिंग टुगेदर इन द लिविंग रूम. And dad is scrolling through Facebook, mom is watching cooking reels, the teenager is on TikTok, and the younger child is playing a game. And the grandma is watching WhatsApp videos.
15: तो ये चीज है टेक्नोलॉजी, और ये चीज है गैजेट्स. इसी एक गैजेट पे आज आप हमारा प्रोग्राम भी सुन रहे हैं.
14: The scenario that I have just presented, everyone is together, लेकिन कोई किसी के साथ नहीं. Physically, everyone is in the room, but mentally, everyone is somewhere else. And that brings us to our today's big question. Are technology and social media bringing families close together, or are they creating a new kind of distance? Aur is ke under hum jo discuss karenge, they are very serious topics. Social media addiction, privacy in relationships, children and online safety, family disconnection because of screens, digital cheating, AI and parenting. Yes, Afshan.
15: तो आज हमारी सबसे पहली चीज है सोशल मीडिया. एक ऐसा प्लेटफॉर्म जिस पे आपको नॉलेज भी मिलता है, इंफॉर्मेशन भी मिलती है, न्यूज भी मिलती है, आप बहुत कुछ लर्न कर सकते हैं इस प्लेटफॉर्म पे, एक सोशल मीडिया पे.
14: यस अफशा, व्हाट कम्स टू योर माइंड व्हेन यू लिसन टू दिस फ्रेज सोशल मीडिया? व्हाट कम्स एग्जैक्टली टू योर माइंड इंस्टेंटली?
15: देखो, जब हम छोटे थे ना, हमारा एक ही मीडिया था, अम्मी मीडिया, अबू मीडिया,
14: एग्जैक्टली,
15: या फिर टीचर मीडिया. ठीक है ना, उसके अलावा और कोई मीडिया नहीं था हमारा, जहाँ पे हम कुछ सोच सकते, पूछ सकते. और हमारा उसके अलावा एक बहुत इम्पोर्टेंट मीडिया था, वो था लाइब्रेरी. आजकल जो जिसको अगर हम कहें सोशल मीडिया, तो ये आ जाता है ना फेसबुक, ट्विटर, ये वो सारा कुछ, यूट्यूब. आजकल तो गूगल बाजी है, यूट्यूब अम्मी है. ठीक है, और इसके अलावा जो इंटरनेट है, तो वो नानी दादी के सारे फराइज अंजाम दे रहे हैं.
14: If you ask me के social media का नाम सुनते ही मेरे जहन में क्या आता है, तो it is endless scrolling. This is what comes to my mind. 5 minutes more.
15: ये सही बात है.
14: Get up after 5 minutes.
15: ये 5 minutes में ही तो सारा काम खराब हो जाता है. इसमें कोई शक नहीं कि इस मीडिया में आप लोगों को बहुत कुछ सीखने को मिलता है, बहुत कुछ समझने को मिलता है. आप अगर इसको सही तरीके से यूज करें, तो आपके शऊर में, आपके नॉलेज में, आपकी डे टू डे लाइफ में बहुत ही हेल्पफुल चीज है. लेकिन एवरी थिंग कम्स विद प्रोज एंड कॉन्स.
14: एग्जैक्टली,
15: ठीक है. तो yes. जहां पर इसकी अच्छाइयां होती हैं वहां पर फिर इसकी कुछ बुराइयां भी हैं. mm-hmm. बल्कि बाज जगहों पर आप इसको फितना भी कहा गया है. ठीक है.
14: एनीथिंग दैट इज ड्रिफ्टिंग यू अवे फ्रॉम योर गोल, फ्रॉम योर ऑब्जेक्टिव इज अ काइंड ऑफ फितना, यू वुड से.
15: बिल्कुल. और दूसरी बात ये कि जो चीज मुझे इसमें सबसे ज्यादा अजीब लगती है, या आप इसको कह लें कि बहुत ज्यादा, वो है दूरियां पैदा करना. ठीक है.
14: दूरी कैसे पैदा हो गई अफशा? हम तो मिनट्स अवे, मतलब सेकंड्स अवे होते हैं कॉल मिलाई और हमने बात कर ली.
15: हम दूर के लोगों से करीब होते हैं, हम करीब के लोगों से दूर होते हैं. ठीक है. अब एक घर में, एक कमरे में, एक पांच बंदे बैठे हैं, आपस में कोई बात नहीं करेगा, सब अपने अपने दोस्तों से बात करें होंगे, जो कि अमेरिका में है तो कोई पाकिस्तान में है तो कोई इंडिया में है, कोई बांग्लादेश में है, कोई फिलीपींस में है.
14: Exactly.
15: या फिर वैसे ही स्क्रोलिंग कर रहे होंगे. अच्छा, अम्मी बैठ के रेसिपीज देख रही होंगी. ठीक है. खानदान भर की डिस्कशंस हो रही होंगी, शादी के कपड़ों पे, जूतों पे. लेकिन अम्मी की बेटी साथ बैठी होगी जो कुछ कहना चाह रही है, जो कुछ बताना चाह रही है, लेकिन उनके लिए उसके पास टाइम नहीं है. वो जो जवला था, अच्छा बेटा 5 मिनट्स, अभी आपने कहा था ना 5 मिनट्स. exactly. तो ये वही चीज होती है, बस 5 मिनट्स.
14: एंड दोस 5 मिनट्स नेवर एंड,
15: नेवर एंड,
14: बिकॉज़ दोस दैट स्क्रोलिंग थिंग, दैट सोशल मीडिया अट्रैक्शन, दोस एंडलेस रील्स दैट योर एल्गोरिथम इज गिविंग यू कांस्टेंटली, दे हैव हुक्ड यू इन सच अ वे that there is no that there is no end to that 5 minute thing.
15: तो यही तो कह रही हूँ, ये एक फितना भी है ना. इसने घर वालों को एक दूसरे से दूर कर दिया. दूसरी बात ये कि इसमें ना ये एक एडिक्शन है. ठीक है ना, एडिक्शन है. आप खुद देखें, हम कितनी दफा दिन में फोन उठाते हैं. ठीक है, बगैर किसी वजह के.
14: एग्जैक्टली.
15: ना कोई कॉल आती है, ना कोई मैसेज आता है, लेकिन एक वो हाथों में खारिश हो रही होती है ना मोबाइल उठाने की, तो हम उठाते हैं ना ये चीज.
14: तो व्हाट इज इट डूइंग, लाइक द एडिक्शन इज सो मच के पेरेंट्स भी एडिक्टेड हैं स्क्रीन से, ग्रैंड पेरेंट्स भी एडिक्टेड हैं स्क्रीन से. ठीक है. यंगर जनरेशन तो है ही. ठीक है. उसमें निग्लेक्ट कौन हो रहा है, नेग्लिजेंस कहाँ पे आ रही है? आपका कोई भी न्यू बॉर्न होता है, आप उसके आगे एक स्क्रीन फिक्स कर देते हैं. ठीक है. गाड़ी में वो सफर कर रहे हैं, दे हैव अ फिक्स्ड स्क्रीन इन फ्रंट ऑफ देम जिसकी उन जिस पे उनकी आईज ग्लूड होती हैं. ठीक है. दे आर नॉट लुकिंग हियर एंड देयर, दे आर नॉट लुकिंग आउट ऑफ द विंडो, दे आर नॉट इंजॉइंग द सीनरी दैट दे आर एनी टाउन दैट दे आर गोइंग थ्रू. दे हैव हुक्ड देयर आईज ऑन देयर ऑन द स्क्रीन दैट यू हैव प्रोवाइडेड एंड basically the parents are doing the same thing. Okay?
15: देखिए ना, अब पहले जब हम उसमें सफर करते थे बस में, गाड़ी में ना, तो हम लोग बाहर की सीनरीज देख के एंजॉय करते थे. ठीक है. हम लोग जा रहे होते थे तो अच्छा देखो कितना खूबसूरत घर है, ये सीनरी कितनी प्यारी. और जब हम जाके पहुंचते थे किसी जगह पे, तो रास्ते में आने वाली कई चीजें हमारे दिमाग में होती थी. ठीक है. हम अगर आपने सफर किया हो पेशावर से एबटाबाद का, तो रास्ते में कितनी खूबसूरत जगह आती हैं, सीनरीज आती हैं.
14: बिल्कुल. जिसको यू आर टोटली गोइंग फ्रॉम अ प्लेन लैंडस्केप टू अ हिली माउंटेनस एरिया. Okay, Ahmedabad is a hilly area, hill station. So Peshawar is a plain area.
15: बिल्कुल.
14: So there is a change of landscape.
15: बिल्कुल. उसमें आप देखें ना, पहाड़ आते हैं. ठीक है. आप कश्मीर की तरफ जाएं, रास्ते में झरने आते हैं, स्प्रिंग्स. ठीक है. रास्ते में स्प्रिंग्स आते हैं, फ्रेश वाटर की छोटी छोटी वाटरफॉल्स आती हैं, आबशार आती है.
14: बट देयर अराउंड लाइक द रेनी सीजन टाइम दे आर मोर.
15: और जब आप उनको देखते हैं तो बंदा फ्रेश होता है. ठीक है.
14: बिल्कुल.
15: अच्छा, आज आप जब ट्रेवल करते हैं, बच्चे अपने गैजेट्स पे होते हैं, जब वो वहां पहुंचते हैं, आप उनसे पूछे रास्ते में क्या देखा, उनको कुछ नहीं पता होता.
14: क्योंकि they didn't observe anything. Afsha, if I go back to my childhood and recall all these memories when we used to travel, तो आई बिलोंग टू पाकिस्तान ओके सो वी यूज टू गो बैक एंड फोर्थ पिंडी एंड देन एबटाबाद सो मच ओके बिकॉज एबटाबाद वॉज माई grandparents' house, so we used to travel a lot. And during that time, me and my siblings had a habit of reading all those signboards, all the billboards.
15: हाँ हाँ बिल्कुल सब कुछ पढ़ते थे.
14: Everything that the shop is offering you, okay? Every board on the every shop, okay? Every billboard that is coming in front of us. And then we have different kind of challenges for each other. Okay, like you are going to count all the decorated cars that are passing by.
15: हाँ ये भी होता था बिल्कुल.
14: We would keep a number with us, so that next time we are traveling, we are going to count from the we are going to continue from the same numbering.
15: ये होता था. This was like it. जब हम ट्रेवल करते थे तो हम रास्ते में जो अच्छा व्हाइट कलर की गाड़ी गुजरी चलो अब गिनना है कितनी गाड़ियां गुजरी. वी हैड टू काउंट लाइक हाउ मेनी व्हाइट कार्स वी सी हाउ मेनी ब्लू कार्स देयर आर द ट्रक्स. स्पेशली जब हम जाते थे तो यू नो इन पाकिस्तान दे हैव राइटिंग ऑन डिफरेंट किस्म के शेर होते हैं बड़े अच्छे अच्छे
14: बिहाइंड
15: द ट्रक्स एंड वी यूज टू रीड देम. एंड वो इतना फनी होता था कभी फनी होता था कभी बड़ा दुआ शुआ लिखी होती थी कभी तो हम उसको याद करते थे फिर उसको देखते थे. आजकल क्या होता है गैजेट्स हैं घर में गैजेट्स हैं किचन में गैजेट्स हैं बाहर गैजेट्स हैं. वही बात जहां पर इन चीजों की अच्छाइयां हैं जहां पर ये चीजें हेल्पफुल हैं वहां पे चीजें हार्मफुल भी हैं. आपका एक एक आजकल एक जो एक, एक तीसरी चीज जो आजकल निकल आई पहले था फेसबुक था फिर और चीजें आने लगी फिर टिकटॉक आया फिर ये यूट्यूब ऑल आया. तो उसमें हुआ क्या उसमें हुआ ये कि बच्चों के पास अब सोशल मीडिया इतना बढ़ चुका है कि वो रियलिटी से निकल रहे हैं.
14: दे हैव फ्री एक्सेस टू इट अफशान बेसिकली जो व्हाट हाउ आई परसीव इट इट इज वी यूज्ड टू बी अ वन फैमिली यूनिट बिफोर ओके. एक अगर फैमिली पेरेंट्स ग्रैंड पेरेंट्स और बच्चे हैं एक कमरे में है एक लाउंज में है टीवी साथ देख रहे हैं या किसी बात पे डिस्कशन कर रहे हैं या कोई कोई स्टोरी सुना रहे हैं वन बाय वन वो एक दूसरे को कोई फनी स्टोरी सुना रहे हैं या फनी जोक्स क्रैक कर रहे हैं. तो वी यूज टू लिव दैट मोमेंट ठीक है वी वर प्रेजेंट इन दैट मोमेंट वी यूज टू एंजॉय दैट मोमेंट एंड आफ्टर फ्यू मंथ्स फ्यू ईयर्स वी यूज टू गो बैक to that moment that
15: wow wo memory aaye aate the ha bhi humne ye kiya tha
14: wo remember that we sat on that particular event or particular day and we were cracking those jokes and you said this and I said that this was that is how the whole family was living in that particular moment. Now what is happening is that if there are four people in the car or they are traveling towards some destination or there are four people in the lounge they have built a smaller world on their own.
15: Deodiant ki masjid
14: bilkul Deodiant ki masjid is living in their own smaller world. Mom hai to unki kitty party ki group chat alada se chal rahi
15: bilkul.
14: Hai bilkul grandmom hai to unke whatsapp groups
15: alag alag
14: activate hue hain किसी की फैमिली की गॉसिप आ रही है फैमिली वेडिंग की पिक्चर्स आ रही हैं ठीक है गुड मॉर्निंग के मैसेजेस आ रहे हैं सुबह बखैर के मैसेजेस आ रहे हैं. डैड हैं तो उनकी ऑफिस की
15: मीटिंग्स होती हैं या मैसेजेस आ रहे होते हैं.
14: फ्रेंड्स का कोई ग्रुप है दैट इज एक्टिवेटेड इन ड्यूरिंग द इवनिंग तो ही इज एंटरटेनिंग दैट ग्रुप. और जो बच्चे हैं उनके अलहदा से एक अपने दोस्तों के साथ या टिकटॉक के ऊपर या इंस्टाग्राम या व्हाटएवर मीडियम दे आर यूजिंग उसके ऊपर अलहदा से उनके दोस्तों का सर्कल बना हुआ है ठीक है. तो एक एक बड़ा स्टार्क डिफरेंस है कि पहले फैमिली गैदरिंग्स कैसे होती थी या फैमिली एक साथ कैसे बैठती थी और अब एक फैमिली साथ कैसे बैठती है.
15: जब हम अभी उसी की बात करें कि अगर हम इस चीज की अच्छाई की अगर बात करें तो और ये कनेक्टेड रखने की बात करें तो आपको याद है एक वो जमाना था जब महीने बाद खत आते थे. अमेरिका से किसी ने खत लिखा होता था तो एक महीने के बाद पाकिस्तान पहुंचता था. इट वुड टेक लाइक अ मंथ to reach Pakistan. Exactly. اور پھر وہ ایک بات ہوتی تھی, بچے بڑے ہو جاتے تھے, مطلب چار چار پانچ پانچ سال کے ہو جاتے تھے جب تک لوگ کسی کو پہلی دفعہ ملتے تھے, دیکھتے تھے, سالوں بعد ملاقات ہوتی تھی. آج کل سوشل میڈیا کہہ لیں کہ یہ واٹس ایپ کہہ لیں, ویڈیو کالس کہہ لیں, ادھر بچہ پیدا ہوتا ہے, ادھر دادا دادی دنیا کے جس حصے میں بھی ہوں,
14: ریلیٹیوز ہوں,
15: ہاں وہ آپ اسی وقت دیکھ لیتے ہیں. اب بالکل ایسے وہ کہتے ہیں نا, دنیا سمٹ کر آپ کے ہاتھ ہتھیلی پر آ گئی ہے, ٹھیک ہے, دا ورلڈ, دا انٹائر ورلڈ از آن یور پام اور دا ہینڈ, ٹھیک ہے نا. تو اب یہ چیز ہو گئی ہے. ہاں اس میں سہولتیں بہت ہیں, خدا نہ خواستہ اچھا برا, تکلیف پریشانی, خوشی غمی, سب آپ کو لمحوں میں مل جاتی ہے اس کی خبر. پہلے جب تک پتہ چلتا تھا اگلے کسی کی ڈیتھ ہوئی ہوتی تھی, اس کو سال گزر چکا ہوتا تھا.
14: بالکل
15: ٹھیک ہے, آج کل تو ود ان سیکنڈس آپ لوگوں کو پتہ چل جاتا ہے لوگوں کو, اور لوگوں ود ان سیکنڈس بعضوں کا تو آج کل تو نکاح بھی فون پہ ہوتے ہیں, تعزیت بھی فون پہ ہوتی ہے, مبارکبادیں بھی فون پہ ہوتی ہیں, ایون ویڈنگ انویٹیشنز بھی فون پہ ہوتے ہیں.
14: سمالر ورلڈ بیکاز آف دا ٹیکنالوجی. لسنرز, انسپائر ایف ایم 105.1 سے آپ 0777-9481-822 01582-481-822 از دا نمبر ٹو ڈائل انسپائر ایف ایم لیوٹن, اور www.inspirefm.org پہ آپ کنیکٹ کر سکتے ہیں سننے کے لیے. ٹاپک ہے ہمارا ٹیکنالوجی اینڈ فیملی لائف. وی آر ویٹنگ فار یور فیڈ بیک, یور کالز. اف یو وانٹ ٹو سے سم تھنگ لائیو ان دا پروگرام, یو آر موسٹ ویلکم ٹو شیئر یور آئیڈیاز. وین واز دا لاسٹ ٹائم یو اسپینڈ ون فل آور ود یور فیملی وداؤٹ چیکنگ یور فون؟ دس از دا کوسچن. آسک یور سیلف, give it a couple of minutes, ask yourself, and if you haven't, then make some effort to organize this full 1 hour with your family without checking your phone. Okay, and television time doesn't count in this, because again, if you are watching the television, that is again a gadget, that is again a screen. Afsha, what do you suggest? How can we achieve that?
15: دیکھیں آج کل کے دور میں اس چیز سے الگ رہنا اٹس کوائٹ ڈیفیکلٹ, ٹھیک ہے نا. اور دوسری بات یہ, اس کا ایڈکشن ایسی ہے کہ آپ کسی کو فورس نہیں کر سکتے کہ چھوڑ دو, یہ رکھ دو. اس کے لیے پہلے آپ کو اپنے گھر میں ایک لا بنانا پڑتا ہے, وہ کہتے ہیں نا فورس کرنا پڑے گا ایک گھنٹے کے لیے, کہ اگر آپ لوگ ڈنر ٹائم پہ آ رہے ہیں تو اپنے موبائلز باہر چھوڑ کر آئیں.
14: Exactly. Make some rules, make some habits. No phones during family meals.
15: بالکل. اور بیسکلی میں فوڈ از اے ٹائم ٹو انجوائے, فوڈ از یور می ٹائم, فوڈ از دا فیملی ٹائم. آپ یقین کریں میرے گھر میں بھی ہوتا ہے, میں جیسے ہی بیٹھتی ہوں تو میں سب سے پہلے بچوں سے کہتی ہوں کہ موبائل بند کرو, کھانے پہ توجہ دو.
14: The bigger screen, the TV, not during the meals.
15: بالکل.
14: And keep your unnecessary notifications off.
15: اچھا دوسری بات, اگر آپ نے کبھی نوٹ کیا ہو تو جب بچے کھانے پہ بیٹھتے ہیں ایک ہاتھ میں موبائل ہوتا ہے, ٹھیک ہے, ادھر دیکھ رہے ہوتے ہیں, اور دے جسٹ سوالو, دے ڈونٹ ایون بودر ٹو چیو.
14: اور اس مومنٹ میں افشا میں نے آئی ہیو ریئلائزڈ کہ بچوں کو کھانا کتنا بھی بدمزہ کھلا دیں, دے وونٹ ایون سے اینی تھنگ, دے ڈونٹ ایون آبجیکٹ کہ کھانا بدمزہ ہے, پتلا ہے, سالڈ ہے, سیمی سالڈ ہے, کھٹا ہے, پھیکا ہے, کڑوا ہے, واٹ ایور, دے جسٹ سوالو اٹ.
15: تو اس لیے نا کہ ان کا فوکس جو ہوتا ہے وہ فوڈ نہیں ہوتا, ان کا فوکس جو, ہاں. اور یہ اس کا سب سے بڑا نقصان کیا ہے, یور باڈی, یور مائنڈ, دے نیڈ کنیکشن
14: ود دا فوڈ,
15: ود دا فوڈ, بیکاز جب آپ فوڈ, وین دا فوڈ از دیئر, آپ اس کو کھا رہے ہیں, یور mind and your body work together.
14: Exactly. You eat with your eyes, you smell with your nose, okay? And then you eat the food.
15: ہاں آپ
14: make a connection.
15: آپ کوئی ایک وہ نہیں ہو کہ آپ ٹھوسو گے, ٹھیک ہے, just gonna dump everything in your stomach like a garbage. It's not that.
14: No.
15: Enjoy your food.
14: Exactly.
15: مطلب ٹیسٹ اٹ, سب سے پہلے جب آپ منہ میں رکھتے ہیں نا آپ اس کو ٹیسٹ کرتے ہیں. دوسری بات یہ کہ سوالو کرنا,
14: آپ اس کا ٹیکسچر انجوائے کرتے ہیں,
15: بالکل, ٹیسٹ, مرچیں, مسالے, کچھ تو بھائی ٹیسٹ کرو نا.
14: Your connection with the food. And listeners, this is such an important message that we are giving through this platform. no screens during the meal, especially if there are toddlers in your house, young children in your house. Have screen-free meals and then create a screen-free hour before bedtime. That is going to improve their sleep, the duration that they are sleeping for, and eventually it is going to put a very positive impact on their health as well.
15: Acha, mere bache jab chote the, at that time there were gadgets, but they were not in much use. Theek hai, itna habit nahi thi ki har waqt mobile hota. To mere bache jo the, to both of them used to read a book, a story book before they go to sleep. So I had some Islamic books, theek hai, next to them. So every night, theek hai, before they go to sleep for half an hour, they would read a book, any book, and it's usually the Islamic book I would give them. तो उनको नॉलेज होती थी, वो पढ़ते थे, उसके बाद बुक बंद करते थे, सोते थे. अब बड़े हो गए हैं और अब गैजेट्स भी आ गए हैं, तो 11 बजे तक तो वैसे ही शोर मचाते मचाते गुजर जाते हैं कि भाई बंद करो सो जाओ, बंद करो सो जाओ.
14: एग्जैक्टली अफशा, ये जो चीजें हम बचपन से सुनते आ रहे हैं, दे हैव अ लॉजिक बिहाइंड, ठीक है ना?
15: बिल्कुल.
14: सॉरी, ये जितनी भी चीजें हम बचपन से सुनते आ रहे हैं कि जी आप बेड टाइम से पहले लाइट्स डिम कर दें हैं, आप बेड टाइम से पहले हैवी मील्स मत लें, आप बेड टाइम से पहले फोकस ऑन द लाइक योर मेडिटेशन, और अगर आपने कोई बुक पढ़नी है तो बुक पढ़ लें, डोंट वॉच एनी स्क्रीन. तो इन सब के पीछे की लॉजिक हमें अभी समझ आती है.
15: सारी बात है, वो जब बड़े होते हैं तो पता चलता है ना.
14: ठीक है, तो हमें बेसिकली बताने का मकसद ये है कि हमें कोई गाइड करने वाला नहीं था, कोई बताने वाला नहीं था. हम अपने बच्चों को हर वक्त इन चीजों के कनेक्शन बताते रहते हैं. ठीक है, इफ यू आर नॉट हैविंग अ गुड नाइट स्लीप, ठीक है, दैट इज इवेंचुअली गोइंग टू पुट अ वेरी बैड इम्पैक्ट, अ वेरी नेगेटिव इम्पैक्ट इन द लॉन्गर रन ऑन योर हेल्थ. ठीक है, वो अभी हमें पता नहीं चलता. बच्चे कहते हैं, नहीं जी, वी कैन हैंडल एवरीथिंग, वी कैन डू दिस, वी कैन डू दैट, वी कैन जस्ट सर्वाइव विद अ कपल ऑफ आवर्स स्लीप, बट दैट डजंट हैपन. क्योंकि ये इसके रेपरकशंस जो हैं आपकी लेटर लाइफ में अपीयर होना शुरू होते हैं सिम्टम्स के साथ. तो दैट इज द सेम थिंग विद योर फूड, कि जब आप फूड इनटेक कर रहे हैं और आप उसको सेंस नहीं कर रहे, उसको अरोमा नहीं ले रहे उसका, और आप उसका कोई कनेक्शन नहीं बना रहे, दैट इज नॉट गोइंग टू पुट एनी बेनिफिट इन योर बॉडी.
15: देखिए, हाँ बिल्कुल, देखिए आपका माइंड और बॉडी कनेक्टेड होते हैं खाने के वक्त. ठीक है, जब आप कुछ खाना खा रहे हैं उसके में आप स्ट्रेस फ्री हैं, आप स्क्रीन फ्री हैं, आप इंजॉय कर रहे हैं, तो आपका दिमाग भी उस चीज को इंजॉय कर रहा होता है. डेफिनेटली आपका दिल भी खुश होता है, आपका ज़हन भी उस पे वो कर रहा होता है. तो आप बेसिकली वो आप अपनी को रिलैक्स कर रहे होते हैं. अच्छे से अच्छा चीज पकी हो, बच्चों की फेवरेट डिश पकी हुई हो, लेकिन अगर वो हाथ में स्क्रीन लेके बैठे होंगे

0: बोल के लबाजादे तेरे लहरों के दोष पे आवाज़ की इस खूबसूरत दृश्य से मुंसलिक हम और आप रहते हैं शो में जिसका नाम है बोल के लबाजादे तेरे। पता नहीं अजीब बात है, जब पूरे दिन में अगर बंदे में जान ना हो या कोई भी चीज़ ऊपर नीचे हुई हो, लेकिन जैसे ही शो करने आते हैं तो जो पहला शो ऑफ फोर्स शो ऑफ फोर्स आजकल बहुत हो रही है हर तरफ, तो फिर भी अच्छा लगता है जी। चले 9725019390 लेडीज एंड जेंटलमैन, यू आर लिसनिंग टू रेडियो आजाद वेयर योर वॉइस मैटर्स। आज आपके लिए स्पेशल लिस्नर शो दोबारा लेके आपकी खिदमत में हाजिर हैं। वादा किया था आपसे इस हफ्ते दो नहीं बल्कि तीन शो करेंगे हम। पिछले हफ्ते की जो नाराज़गी थी लोगों की, नाराज़गी भी कहा जा सकता है उन लोगों की जिन्होंने कहा जी आप शोज़ आजकल मिस कर रहे हैं, तो अगले हफ्ते कि छुट्टी लेने के लिए हमने कहा हम तीन शोज़ करेंगे, चाहे कुछ भी हो, तो हम अपने तीसरे शो के साथ आपकी खिदमत में हाजिर हैं और इस शो को हम यूज़ करेंगे जो भी यू नो एनी थिंग दैट यू वॉन्ट टॉक अबाउट लिसनर्स शो, क्योंकि बहुत इंपॉर्टेंट होता है जब हम टॉपिक्स में फंस जाते हैं, कैद में हो जाते हैं, तो आज़ाद सी नेचर और तबीयत है हमारी, तो फिर हम लोगों को भी साथ चाहते हैं कि वो भी खुलकर बात करें और शेयर कर सके चीज़ों पर जो भी आपके जहन में, दुनिया में, मीडिया में आप जिन चीज़ों से बौद्र होते हैं या उनके बारे में बात करना चाहते हैं, तो उसके लिए हाजिर हैं हम। रेडियो आज़ाद की तरफ से सदका जारिया, ठीक है, जो जारिया है कहीं जारिया है, वहाँ से कुछ वापस नहीं आ रिया है, वापस चाहिए भी नहीं हमको, हमारा काम अब जारिया है। 9725019390 को मेहरबा हमारे साथ करते हैं, उनसे बात। रेडियो आज़ाद यू रौंदिए
1: जी,
0: अस्सलाम वालेकुम। जी वालेकुम सलाम।
1: मैंने कहा एलर्जीज ने बड़ा आपको एक्टिव कर दिया।
0: नहीं एलर्जीज तो अब ना भी हो तो मेरे पास अब एलर्जी बहाना रह गया है, जब भी मैं स्लो होता हूँ या काम उल्टा चल रहा होता है, जो भी चल रहा होता है ना, तो मैं कहता हूँ कोई बात नहीं। मेरा एक दोस्त है वो कहते हैं कि सर कुछ भी हो जाए करे आप सिर्फ शो, जस्ट शो अप फॉर द शो, रेस्ट यू एंड वी विल टेक केयर ऑफ इट। तो फिर मैं कहता हूँ ठीक है, जब भी मुझे मोटिवेशन, मुझे जब थक जाता हूँ मैं या मैं किसी दिमाग मेरा फंस जाता है राइटिंग में या किसी और चीज़ में, और आजकल मैं सख्त लॉक लगा हुआ है मुझे, तो मैं कोशिश कर रहा हूँ कि किसी तरह, लेकिन अगले हफ्ते लॉक भी तोड़ देंगे अगर खुल नहीं रहा तो।
1: आजकल तो वो आ गए लॉक कटर्स आ गए।
0: हाँ जी, आजकल वैसे खबरों में कहा जाता है ना कि हमने इतने इतने टारगेट लॉक किए हुए थे फिर हमने नहीं गिराए मजाक कर रहे हैं हमारे साथ सीरियसली तो अजीब अजीब बातें कर रहे हैं जी।
1: बिल्कुल, हर मैटर की खसूसियत है, मसलन कि लकड़ी का टुकड़ा आप डालें तो पानी पे तैरता रहेगा, उसको जितना आप नीचे करने की कोशिश करें उबर के ऊपर आएगा। लोहे की है तासीर या लोहे की अपनी खसूसियत यह है कि आप डालें तो पानी के तय में बैठ जाएगा। लेकिन इंसान मैं देखती हूँ सदियों से सेंट सूफीज गुरुज विजनरी लोग आए और सारी कथा कहानी और एंड ऑफ द स्टोरी ऑफ ह्यूमन लाइफ समझा के चले गए कि कुछ भी नहीं है, सिर्फ ये एक तरह से, मैं ये नहीं कहूंगी कि इल्यूजन उस सेंस में, बट इल्यूजन ये कि आप पैदाइश से बुढ़ापे तक जो कुछ है सब छोड़ के चले जाना है। लेकिन इंसान की फितरत में ये फितना फसाद लड़ाई झगड़ा ये तो शुरू दिन से है और आज भी जारी है, और किसी तरह इंसान ये सब चीजें देखते भालते सुधरने की कोशिश नहीं है बल्कि और पाताल में गिरे जा रहा है
0: जी।
1: तो आज का दौर मैं ये कहूंगी कि वो दौर है कि जिसमें न्यूक्लियर एक बटन की देर है दबाने की, लेकिन इंसान ये नहीं सोचता ना सरहदें रह जाएंगी जब वो लौट के जाना है उसको, तो ना ये माल मता ना ये सब कुछ, जो एनर्जी वो परसीव करेगा या गेन करेगा जिसको हम कहते हैं नेकी वो बस जानी है साथ। लेकिन इसके बावजूद मैं ये देखती हूँ कि हवस सारी ये चीजें छीना झपटी मार धाड़ एक दूसरे के हसद बुगज एक दूसरे को नीचा दिखाना ये सारी चीजें छोड़ता नहीं है, और आज भी हम उन्हीं मसाइल का शिकार हैं जो सदियों से थे
0: जी।
1: तो ऐसी क्या चीज कोई मौजूदा हो जो नबी और अल्लाह ताला का हम कहेंगे पैगाम भी नहीं कर सका
0: जी। बहुत अच्छा पॉइंट है, मैं इसके बारे में बात करता हूँ। ये आपने तीन चार चीज़ें जो सीक्वेंस में बताई हैं ना मैंने साथ साथ लिख दी हैं, मैं इसको थोड़ा सा रीफ्रेज भी कर दूंगा ताकि आसानी हो जाए क्वेश्चन बनाने में, और साथ इसके बारे में कुछ बात भी करते हैं। कोई है हमारे साथ रेडियो आज़ाद जी रौंदिए जी वालेकुम सलाम, कैसी हैं?
2: अल्हम्दुलिल्लाह।
0: बिल्कुल बिजीनेस खत्म हुई आपकी?
2: Oh, I'm always busy, honestly.
0: इसीलिए आपके लिए फिर हम योर हाइनेस की जगह योर बिजीनेस कर सकते हैं।
2: बिल्कुल बिल्कुल।
0: फरमाइए।
2: Always busy. So
0: पिछला शो सुना आपने?
2: I'm sorry.
0: पिछला शो सुन पाई आप?
2: मैंने सुना पिछला भी सुना वो वॉर पे भी सुना एक्चुअली वॉर वाला इट वाज सो अमेजिंग बिकॉज आई हैड सो मेनी क्वेश्चंस इन माय माइंड फॉर इयर्स एंड व्हेन आई लिसन टू इट एंड आई लिसन टू ट्वाइस बिकॉज आई ऑलवेज यूज्ड टू थिंक व्हाई पीपल फाइट व्हाई दिस कंट्रीज फाइट व्हाई कांट दे जस्ट रेस्ट स्टे इन पीस यू नो
0: स्पेशली व्हाई पाकिस्तान एंड इंडिया ये आपस में इनका क्या चक्कर चल रहा है इतने सालों से ये इसकी कोई ऊंट करवट किसी करवट नहीं बैठता तो बहुत सारे रीजंस अभी समझ आए आपको कुछ चीजें ऐसी थी जो आप कभी सोचती थी कि आजाद साहब जब शो करेंगे बहुत सारे लोग मुझे मैसेज कर रहे थे और कॉल्स कर रहे थे क्योंकि वो मेरा एक पाकिस्तानी होना एक मुसलमान होना एक मेरा फौजी होना और इस किस्म की बहुत सारी चीज़ें लोगों के दिमाग में क्योंकि वो इन चीज़ों को कंपार्टमेंटलाइज करते रहते हैं और वो ये देखना चाहते हैं यार ये बंदा कहीं ना कहीं तो कोई ऐसी चीज़ करेगा या हमें बताएगा जिससे हमें पता चलेगा कि ये बायस्ड आदमी है उनकी ये हसरत बेचारों की जिनको अकल और समझ है उनकी ये हसरत ही रह जानी है लेकिन आपको जो लगता था कि इस चीज़ पे जब हम बात करेंगे तो ऐसा कुछ निकलेगा
2: राइट द थिंग इज नो देयर वाज नो बायस देयर इट्स जस्ट लुक्स लाइक इट्स ऑल यू नो आई मीन मुझे तो ऑनेस्टली मुझे पॉलिटिक्स समझ में नहीं आती आई एम टोटली यू नो अवे फ्रॉम दोस थिंग्स यू नो
0: पॉलिटिक्स जो है ना पॉलिटिक्स जो है ये आर्ट है रेजोल्यूशन का किसी भी प्रॉब्लम को हल करने के लिए असल में अगर आपको वर्ल्ड की ना अगर आपको थोड़ा सा सोचने और समझने लगेंगे कि तो अगर आपको घर की पॉलिटिक्स नहीं समझ आ रही ना रिश्ते की पॉलिटिक्स नहीं समझ आ रही तो आप कभी भी वर्ल्ड की पॉलिटिक्स नहीं समझ पाएंगे ठीक है रब जो है वो इंसान से इस बात का तकाजा करता है उसकी ये डिमांड है कि वो अपने दिमाग को खोले चीज़ों को समझे चीज़ों को सब्जेक्टिवली समझने की कोशिश करें पहले वो सेल्फिश होता है शुरू में नहीं होता वो सेल्फिश आप देखें बचपन में हम चीज़ें लोगों के साथ शेयर कर लिया करते थे बच्चे टॉफियाँ ये सारी चीज़ें वगैरह कभी कभी पक्के हो जाते थे किसी चीज़ के ऊपर बिल्कुल इसी तरह फिर आहिस्ता आहिस्ता जब वो दुनिया की देखा देखी में हर बंदा अपनी चीज़ को पकड़ लेता है अपने पैसों को वो बढ़ाता रहता है चीज़ें करता जाता है लेकिन अगर आप इंसान को नहीं समझेंगी ना उसकी तरफ से आने वाली कर्व बॉल जो आपका जहन आपके ऊपर फेंकता रहता है और आपके करीब तरीन रिश्तेदार जिन्होंने आपको पैदा किया उनसे लेकर बाकी के इर्द गिर्द जिनके साथ आप बड़े हुए हैं और दोस्त आपके और आपके करीब तरीन लोग वो एक रिफाइंड सी एक जेलसी में लोग पड़ जाएंगे और उन्हें कभी पता नहीं होगा वो एक कुछ लफ्ज़ होंगे कुछ एक आंख का देखना होगा कुछ ऐसा एक्सप्रेशन होगा जिससे आपको सब एक सेकंड के लिए समझ आती है लेकिन उसके बाद आप उसको अनदेखा करते हैं यही वो अनदेखापन है जिसकी वजह से आप बड़े बड़े धोखे बड़ी बड़ी तकलीफ़ें और बड़ी बड़ी परेशानियाँ उठाते हैं हालाँकि पहला साइन पहला सिग्नल ये सब कुछ आपका इंसान होने के रिफाइन इंस्ट्रूमेंट होने की वजह से आपको पता चल जाता
2: है एज के साथ भी आई थिंक द मोर यू गेट एक्सपीरियंस देन यू लर्न मोर
0: हाँ जी ये एक अच्छा बहाना है सही कह रही हैं आप हम अक्सर अपने आप को ये कहते हैं लेकिन वो गालिब ने कहा था ना हर दाढ़ी वाला बुजुर्ग नहीं होता मैंने एज के साथ साथ लोगों को सिर्फ बर्बाद होते देखा है मैंने लोगों को रिजिड होते देखा जिन लोगों को मैं 20s में जानता था ना वो बड़े फन एक्साइटिंग छोटी छोटी चीज़ों पे खुश होने वाले लोग थे वही लोग जब उनको मैं 35 40 15 20 साल के बाद मिला वो इतने रिजिड हैं बिना जाने वो रिलीजन के बारे में इतना रिजिड है बिना जाने वो अपनी चॉइसेस इन लाइफ के बारे में इतना रिजिड है बिना जाने वो जिन लोगों से मोहब्बत करते हैं वो उनके साथ इतने रिजिड हैं और वो उनके साथ ज़िंदगी गुजारना चाहते हैं उनके साथ चलना चाहते हैं लेकिन वो इतने टाइट हैं कि वो कुछ नहीं दे सकते ना कुछ ले पा रहे हैं जो उनको चाहिए वो भी नहीं ले पा रहे तो ये एज के साथ साथ अगर हम डायरेक्शन सीधी नहीं होगी एज आपको इंपॉर्टेंट पॉइंट है एक्सपीरियंस हो जाता है इंसान को लेकिन एक्सपीरियंस को अगर आप इंटरप्रेट ही नहीं कर सकते ठीक है अगर आप नॉलेज लिए चले जा रहे हैं इंफॉर्मेशन उम्र के साथ साथ आपको आती चली जा रही है और तकलीफ दे बात यह है कि एक सर्टन स्पेसिफिक जॉब में होने की वजह से जो लोग नॉलेज गेन करते हैं वो समझते हैं हम नॉलेजेबल हो गए वो एक डॉक्टर है बेचारा मरीज ही देखता रहता है 20 साल वो समझता है मैं नॉलेजेबल हो गया हालांकि उसने अपनी ज़िंदगी के ज़्यादातर आवर्स जो हैं वो डॉक्टरी में लगाए हैं तो वो डॉक्टरी में नॉलेजेबल हो गया है उसमें अभी वो देख के बता सकता है पेशेंट को चीज़ों को बहुत सारी बातें बिना किताब को देखे बिना कंप्यूटर खोले बिना चीज़ें किए वो बता सकता है एक्सपीरियंस एक सर्टन तरीके का हो गया लेकिन वो अपने आप को नहीं जान पाया वो अपने रिश्तों को नहीं जान पाया अपने क्रिएटर को नहीं जान पाया वो अपने मकसद को नहीं जान पाया इसीलिए ये तमाम ज़्यादातर लोग जब आते हैं ना बेंटली की चाबी रखते हैं ऐसे और उसके बाद थोड़ी देर के बाद उनको सूरत पुरत मारी जाती है जब वो अपने प्रॉब्लम्स बताते हैं तो मैं खोल के कहता हूँ सर ये ऐसे ऐसे है या मैडम ऐसे है या भाभी जी ये बात ऐसे है तो वो कहते हैं ये तो फिर सारी ज़िंदगी ख़राब होगी مجھے کبھی سمجھ نہیں آئی, یہ تو بہت سامنے تھی بات. تو اس کا مطلب یہ ہے کہ لائف ہماری پرائیورٹی نہیں. ہاں ایک بات ہے, اگر میں آپ کو پیسے دوں نا, کہ آج سے میں آپ کو پیسے دوں گا, 9 to 5 میں آپ کماتے ہیں $1.5 lakh, میں آپ کو دوں گا $3 lakh, سونے کے 8 hours کو چھوڑ کے باقی کے جو 16 hours ہیں یہ آپ مجھے دے دیں, اور یہ آپ سوچ کر کریں گے تو میں آپ کے پیسے کم کروں گا یا بڑھاؤں گا, رزلٹ دو گے کم کروں گا یا بڑھاؤں گا, رشتے اگر اچھے نہیں تمہارے چل رہے میں تمہیں پیسے دوں گا رشتے رکھنے کی. آپ یقین کریں ایسے پرفیکٹ رشتے بنائیں گے لوگ. یہ سب کچھ پیسے کے لیے ہو رہا ہے, یہ سارا کچھ گھوم پھر کر, یہ جنگیں, یہ گھر کی جنگیں, پاور, پاور سے پیسے کا تعلق ہے, پاور سے باقی چیزوں کا تعلق ہے. میں اگر کھول کے رکھوں نا, میں پورے انڈیا کی ہسٹری آپ کے سامنے کھول دوں گا. میں اس وقت مودی جی جو فرما رہے ہیں اور جو کرنا چاہ رہے ہیں اور آگے کیا ہونے والا ہے یہ بھی میں کھول کے رکھ دوں گا, اور آج 20 years کے بعد جب یہ کوئی بندہ سن رہا ہوگا وہ کہے گا بالکل ایسا ہی ہوا, پہلے میں نے جو 20 years پہلے بتایا تھا وہ بھی ویسا ہی ہو رہا ہے. کیونکہ نیچر نہیں بدل رہی ہے, نیچر انسان کی نیچر, جب آپ کے پاس کچھ نہیں ہوتا, جب آپ بہت نیچے سے اٹھ کے بہت اوپر آتے ہیں تو وہ جو آپ کے کمپلیکسز, وہ انسیکیورٹیز, وہ ساری چیزیں ایک بندے کی ذات سے ہوتے ہوئے پوری نیشن میں ٹرانسفارم کر جاتی ہیں, اور اگر اس کی سزائیں بھگتنی ہیں تو وہ بندہ نہیں بھگتتا, پوری نیشن بھگتتی ہے, چاہے وہ ادھر ہو چاہے وہ ادھر ہو. بارڈر شارڈر تو بہت بعد میں, بارڈر تو یہ 100-200 years پہلے بنے ہیں سارے, اس سے پہلے تو بارڈرز نہیں ہوا کرتے تھے. ابن بطوطہ یاد ہے آپ کو, بغل میں جوتا لے کے دنیا میں جہاں مرضی چلا جاتا تھا. اب ہم کو نہیں جانے دے رہے, اب ہمیں ہر جگہ کے ویزے اور یہ مسئلے اور وہ مسئلے کر رہے ہیں. 200 years پہلے یہ کچھ بھی نہیں تھا, 200-300 years پہلے تو اتنی آبادی بھی نہیں تھی. انہوں نے آبادی کو جس طرح اور یہ باقی چیزیں کی ہیں, اس وقت دنیا کی آبادی ایکچولی نمبرز میں 3 billion کے نیچے ہونی چاہیے تھی. تو 3 billion ہوتی تو نہ ہائبرڈائزڈ ویٹ مل رہی ہوتی ہے آپ کو, نہ آپ کو انسیکٹیسائڈ پیسے آرگینک کھا رہے ہوتے, نیچرل چیزیں کر رہے ہوتے, سب کچھ ہو رہا ہوتا, لیکن باقی کے 5 billion منہ نہ ہوتے, ان کی خواہشات نہ ہوتی, ان کی چیزیں نہ ہوتی, اتنے ارب خرب ٹریلینز آف ڈالرز نہ ہوتے. سو یہ سارے کا سارا سب پیسے کے لیے ہو رہا ہے, جس کا ہماری زندگی میں ایکچوئل میں اتنا لینا دینا نہیں تھا. وہ کچھ چیزیں ہیں جو ہمیں چاہیے زندگی کے لیے, اس کے لیے ہمیں پیسہ چاہیے, اس کے لیے 7-8 hours کا کام کرنا از مور دین انف. باقی زندگی رشتے, عقل, سمجھ اور یہ سارے کام کرنے تھے جو ہم نے نہیں کیا, تو اس کی سزائیں. گھر میں بھی جنگ ہے. پہلی سزا پتہ کیا ہوتا ہے, نا علم ہونے کی یا بے علم ہونے کی, اپنے اندر کی جنگ, اپنے اندر سے جنگ شروع. آپ نے خود محسوس کیا انسان کے اپنے اندر کتنی جنگ ہے, وہاں سے آدمی ہارنا شروع کرتا ہے. تو جو آدمی اندر کی جنگ ہارتا ہے وہ باہر کی جنگیں جیتنے کی کوشش کرتا ہے, وہ کبھی نہیں جیت سکتا. اندر کی جنگ رشتوں میں آتی ہے, خاندان میں آتی ہے, خاندان سے وہ سڑک پہ آتی ہے, وہ آرگنائزیشنز میں جاتی ہے. جو بچپن میں ہوا ہوا ہے وہی عام بیچارے ساری زندگی وہی جھیلتے رہتے ہیں, اور وہی کا سب آگے جا کر اسٹیٹس کے اندر بھی وہی جنگ دنیا میں آپ کو نظر آتی ہے. اور ابھی تھوڑی دیر پہلے جو شہناز جی کا کوشچن تھا کہ کتنے پیغمبر آئے, 1,24,000 بتائے گئے آپ کو, اور اس میں سے آپ کو 28 کے نام آتے ہیں, باقیوں کو ہم مان ہی نہیں رہے, نہ رام کو مان رہے ہیں لوگ, نہ سدھارتھ کو مان رہے ہیں, وہ کسی کو پیغمبر مانتے نہیں. صرف یہ کہتے ہیں 1,24,000 آئے تھے تو اس میں سے 28 بتائے گئے, 25-28 کے نام ہیں, باقی کہاں ہیں. جس جس کو ہسٹری بتا بھی رہی ہے لوگ ان کو نہیں مان رہے, صرف کہتے ہیں ہیں, کہاں ہیں, ریزلٹس بھی سامنے آ گئے, ریکارڈڈ ہسٹری بھی آ گئی, بس نہیں ماننا, کیونکہ دماغ ہمارا کام نہیں کر رہا. ہر چیز جو ہماری ہے بس وہی ہم نے دنیا کو بتانی ہے, بجائے اس کے کہ ان سے بھی دیکھنا ہے, سمجھنا ہے, ساتھ مل کر چلنا ہے. تو یہ وہ باتیں ہیں جس کی وجہ سے ہمیں بہت ساری چیزیں سمجھ آ نہیں رہی ہیں, اور یہ باتیں سوچنے سے سمجھنے سے آدمی تھک نہیں جاتا. آدمی جتنا علم ہوگا نا, اصل میں چیز دو چیزیں ہیں, کہتے ہیں جہالت کی زندگی جیلیں وہ بے انتہا عذاب ہے, دوسری طرف جاننا ہمیشہ نہ جاننے سے بہتر ہوتا ہے. وہ کہتے ہیں نا, ایول یو نو از بیٹر دین دا ایول یو ڈونٹ. تو ایٹ لیسٹ یو کین ڈیسائڈ کہ وچ وانٹ ٹو چوز. اور یہ کوئی اتنا لمبا کام نہیں ہے کہ اتنا سٹریس لے لیں ہم مر جانا ہے ہم کو. جس دن آپ کو یہ احساس ہو گیا نا, جو مجھے ہوا تھا کہ آخر مجھے مر جانا ہے, تو میری زندگی اتنی آسان ہوگی کہ اگر مر ہی جانا ہے پھر حرام کیوں کھانا ہے, پھر غلط کام کیوں کرنے ہیں, کسی پہ ظلم کیوں کرنا ہے, کسی کی اولاد کو کیوں برباد کرنا ہے, اپنی کو کیوں برباد کرنا ہے, اپنے ذہن کو کیوں برباد کرنا ہے, رشتوں کو کیوں برباد کرنا ہے, باقی مذاہب اور اپنی انڈرسٹینڈنگ کو. اگر جینیس بننا ہے تو جینیس کا راستہ ہے, ایول جینیس بن کے کیوں برباد کرنا ہے. چوائسز ہوتی ہیں آپ کے پاس. تو یہ ساری باتیں جب آپ اس طرح سوچتے ہیں تو اس میں کوئی اتنا میرے جیسا عام ہینڈی کیپ برین کا آدمی جو کہ بیسک فنکشنل نہیں تھا اور سین رہنا اس کا مشکل ہو رہا تھا, اس نے اگر چیزوں کو صحیح پرسپیکٹو میں لے کے یہاں تک زندگی میں آ گیا ہے, اسی لیے تو میں لوگوں کی اس بات پہ یقین نہیں کرتا جب وہ کہتے ہیں کہ جی میرا کچھ نہیں بن سکتا یا میرا کچھ نہیں ہو سکتا, کیونکہ جب میں کور میں جا کر ان کو کھول کے دیکھتا ہوں تو یہ سارے لوگ مجھ سے بہتر لگتے ہیں مجھ کو. تو اگر میں یہاں تک آ سکتا ہوں تو ان میں سے کوئی بھی کچھ کر سکتا ہے, لیکن اپنے اندر کے اس پاور کو وہ ان لاک ہی نہیں کرنا چاہتے. یہ تالا اندر سے کھلتا ہے, وہ اس کو کھولنا ہی نہیں چاہتے. تو ایک حد کے بعد ہم کیا کر سکتے, بور تو نہیں کر رہے ہم آپ کو؟
2: نہیں نہیں, not at all, not at all. Actually, that's, no. I have learned a lot from your shows, and as I told you before, I'm able to reorganize my life in last few years. Honestly, I'm in a position where I'm totally at peace from inside, outside. Honestly, I have the environment which I wanted to have in my life, honestly. So I have learned so much, and every day when I listen to your show, and you know,
0: but you are actually creating your life. Theek hai, ye jo aapne kaha, jab tak jo do kism ki cheeze mili hui hain, controllable factors aur uncontrollable factors. Uncontrollable kabhi bhi aapke control mein nahi aayenge. Aapne kahan paida hona tha, aapka rang nasal kya hai, aapka kad kitna hona hai, اس قسم کی اور کچھ چیزیں ہیں بیسکس, اور اس کے بعد مرنا کب ہے. آپ نے آپ کو ایک گفٹ ملا ہوا, آپ کا اس کا کوئی کنٹرول نہیں ہے, وہ ماں کے پیٹ میں ڈیسائڈ ہو جاتا ہے فرسٹ نا لاسٹ 3 months کے اندر. وہ میں کسی دن وہاں کی جو کانسیپٹ ہے ریلیجن کا اور جو سائنس بتاتی ہے وہاں سے آپ کو کانشیس مائنڈ ان کانشیس مائنڈ کے بارے میں, تیسرا شو بھی ہمارا رہتا ہے جو کہ مجھ سے کوشچنز جو پوچھے گئے ہیں, اور بہت سارے ایسے سوال ہیں جو نہیں پوچھ پاتے لوگ, بٹ دے نیڈ ٹو نو دیز تھنگس کہ کیوں ہم بار بار ایک ہی غلطی کرتے ہیں, کیوں سمجھانے کے بعد ہزار دفعہ سمجھانے کے بعد بھی ہم وہی چیزیں کر رہے ہوتے ہیں. برین کیسے بنتا ہے, نیورو سائنس کیا ہے, ہم کہاں سے چیلنجڈ ہیں اور ان چیلنجز کا کیا حل ہے, اور ٹف لو کا اصل جو کانسیپٹ ہے, ابھی تک جو باتیں دو شوز ہوئی ہیں اس میں ابھی ہم نے وہ بات نہیں کی ہے. جب آپ ان کو اپلائی کریں گے اپنے اوپر, بچوں پہ, بڑوں پہ, دنیا کی کسی بھی چیز کے اوپر, تو آپ کو وہ سارے اس کے ریزلٹس ملیں گے, اور آپ کو ٹف لو اپنے آپ سے, اس دنیا سے, اور رب کا یہ سب نظر آئے گا, کیونکہ رب کا ہمارے ساتھ جو لو ہے وہ بے انتہا لو ہونے کے ساتھ ساتھ ٹف لو اس کے اندر ان بلٹ ہے, بائی ڈیفالٹ انسٹالڈ ہے, جس کو ہم سمجھ نہیں پا رہے ہیں. اور وہ کیوں ہے, اس کی ایک ریزن ہے جو ہمارے رشتے میں بھی ہونی چاہیے, جو انسانوں کے ساتھ بھی ہونی چاہیے. تو یہ پھر آہستہ آہستہ چیزیں سمجھ آئیں گی. ریسنٹلی کوئی چیز, آج کل کوئی چیز بودر کر رہی ہے, یہ جنگ ونگ سے جو معاملات چل رہے ہیں, کچھ سن رہے ہیں لوگوں سے آر پار کے؟
2: Honestly, I don't listen to the news much. I don't have much time, but yes, when you just go on the internet, you some things pop out, then I listen to the news.
0: Kya lag raha hai aapko, aapko media mein kya lag raha hai, kya kab India media, India ka jo media hai agar aap sunti hain to kya lag raha hai aapko?
2: You know, I don't listen to the much news, of course,
0: thoda bahut sunti hain,
2: because it makes me you know, when I see all this, I don't know, I just become sad. Because when I see innocent lives, you know, being lost, people, you know, and it's all the time that innocent people are the ones who suffer.
0: Oh, isliye wohi to isliye to paida hue hain na, woh inhi experimentation ki nazar hue hain, aur hum sab log us experimentation ki nazar hue hain. ہم تمام لوگ جو ہندو مسلم سکھ عیسائی ایک دوسرے کے ساتھ, اور جو پچھلی پیڑھی ہے, جو اس سے پچھلی پیڑھی ہے, جنہوں نے ایک دوسرے کے ساتھ, یہ نہ جاننے کی وجہ سے ہوتا ہے. جب آپ ریلیجن کو نہیں جانتے, جب آپ رب کو نہیں جانتے, تو پھر اس کی یہ سزائیں ہیں. آپ کو پتہ ہے جو لوگ ایک دوسرے کے ساتھ 1947 میں اور اس سے پہلے ساتھ رہتے تھے, دیوالی مناتے تھے, عیدیں مناتے تھے, سب کچھ کرتے تھے, جب وہ پارٹیشن ہوا, انہوں نے ایک دوسرے کو انہی محلوں میں, انہی گلیوں میں جن بچیوں کے ساتھ بڑے ہوئے تھے, جن بچوں کے ساتھ بڑے ہوئے تھے, جن کے ساتھ سب کچھ ہوئے تھے, وہاں پر اتنے بڑے بڑے ظلم دونوں طرف سے کیے گئے, اور ایسے ایسے قتل ہوئے کہ تقریباً 10 لاکھ لوگ مارے ہم نے ایک دوسرے کے. صرف یہ تب ہوتا ہے جب آپ کو پتہ ہی نہیں ہوتا, جب فیول کوئی اور کرتا ہے, مقصد کسی اور کا کچھ اور ہوتا ہے, اور ہم تمام لوگ صرف بیسک ہیومن ہونے کے جذبات میں ہم پھنس جاتے ہیں. اور بہت کم لوگ اس وقت ہوتے ہیں جو ایک دوسرے کے ریسکیو کے لیے آتے ہیں, جن کو چیزیں یاد رہتی ہیں, ورنہ وہ کہتے ہیں ہماری بہن ماری گئی ہے تو دوسرے کی بھی ماریں گے, یا ہمارے ساتھ زیادتی ہوئے تو دوسرے کے ساتھ بھی کریں گے. یہ بہت کم لوگ ایسے دنیا میں رہ جاتے ہیں, اور یہ صرف اس لیے ہوتا ہے کہ ہمیں علم نہیں ہے. ہمیں, اگر ہم ہندو ہیں تو ہمیں نہیں پتہ کہ ہندو کیا ہوتا ہے, اگر ہم مسلم ہیں تو ہمیں نہیں پتہ اصل مسلم کیا ہوتا ہے, اگر ہم کسی بھی ریلیجن سے ہیں اور بھگوان کو, رب کو, لارڈ کو مانتے ہیں, تو اصل میں کیا کرنا چاہیے, انسانی جان کی کیا قیمت, وہ قیمت جس کی وجہ سے وہ انسان خود اپنی جان نہیں لے سکتا، وہ اس کے لیے اتنی سخت سزائیں، کیونکہ اس کے لیے اتنا بڑا بکھیڑا پوری دنیا پوری یونیورس بنا کے رکھ دی گئی ہے. آپ اس ڈیزرشن از ناٹ این آپشن، کلنگ سم ون اینڈ گیٹنگ یو نو کلنگ یور سیلف از ناٹ این آپشن ایٹ آل. یہ اتنا سیکرڈ کام ہے انسان جو ہے، اور ہم نے اس کے ساتھ کیا کر رہے ہیں،
2: کوئی ویلیو نہیں ہے لائف کی.
0: جب اور دوسرا جب اربوں پیدا ہو جائیں گے نا، دونوں ملکوں میں کم از کم 2 بلین ہونے والے ہیں، سو 2 بلین میں کتنے دماغ استعمال کر رہے ہوں گے، کتنے لوگوں کو بیسک ہیومن رائٹس مل رہے ہیں. اگر آپ سلمز میں جا کے انڈیا میں، پاکستان میں، باقی جگہوں پہ دیکھیں ان لوگوں کو، ان کو صرف نمبرز کے طور پہ استعمال کیا جاتا ہے، نہ ان کی کبھی ویلیو تھی نہ کبھی ہوگی آگے جا کر. اور یہ کہ ملک والوں کو یا اوپر والوں کو احساس ہے یہ بہت فنی باتیں کرتے ہیں ہم کبھی کبھی کہ ان کی وجہ سے ایسے ہو رہا ہے، یا یہ اٹیک اس لیے ہوا ہے کہ کچھ بندے مر گئے، یا یہ اٹیک اس لیے ہوا ہے کہ فلاں بندے مر گئے. بندے تو روز مرتے ہیں، ہم خود مارتے ہیں اپنے بندے روز، تو باہر سے مر گئے اور فلاں مر گئے، یہ بہت چھوٹی چھوٹی باتیں ہوتی ہیں، سب ہم کو یوز کیا جاتا ہے. لیکن ہمارا دماغ جو ہے وہ بہت ابھی بہت انفینسی میں ہے. مطلب اگر ہزار لاکھوں، یہ کہتے ہیں جی قیامت آ جائے گی، اس سے پہلے انسان نے ریفائن ہونا ہے، تو پھر تو مطلب 10,000 سال کی آپ کو ریکارڈڈ ہسٹری نظر آتی ہے. ابھی تو بہت کچھ رہتا ہے. ابھی تو میں نا ایک دفعہ کالج کے زمانے کی بات ہے، وہاں پہ ایک ٹیکسلا ایک جگہ ہے پاکستان، تو وہاں پر ادھر پرانے ہڑپا کے زمانے کے بہت پرانے پرانے جو روونز ہیں وہاں ملتے ہیں. تو ہر زمانے میں انسان کو یہ لگتا تھا، اس سے بہت پہلے بھی جب اہرام مصر آپ دیکھتے ہیں تو اتنے بڑے بڑے پتھر کن مشینوں سے اٹھائے گئے، کیسے وہاں پہنچائے گئے. تو ہر زمانے میں بڑا بڑا کچھ ہوتا رہا ہے، اور کمال قسم کی قومیں آئیں، ان کے پاس زبردست قسم کی ٹیکنالوجی تھی. تو وہاں پہ آپ کیونکہ ایسے انسٹرومنٹس اور ایسے لکوڈز اور ایسی چیزیں ایجاد ہو گئی ہیں جو کہ بتا سکتی ہیں کہ کون سا پتھر، کون سی جو کنسٹرکشن ہے وہ کس زمانے کی ہے. تو وہاں پر ایک دیوار تھی جو انہوں نے نکالی تھی، تو وہ دیوار بدھ مت کے، وہاں پہ بہت پرانے لوگ ہیں، اور بدھ جو تھے وہ بیفور کرائسٹ تھے ایکچولی، 400 سے 500 سال، تو ان کا بھی تھا اور ہر زمانے کی جو چیزیں بتائی گئی تھیں. تو 5,000 سال کی کم از کم ایک دیوار تھی جس میں 3 ڈفرنٹ ٹائمز کی کنسٹرکشن ہوئی ہوئی تھی. تو اس کا مطلب ہے ایک ہی دیوار کے اندر 3 ڈفرنٹ ٹائمز کی کنسٹرکشن ہوئی تھی. ورلڈ اتنی دفعہ ٹاپل اوور ہو کر زمین اوپر نیچے ہو چکی تھی زلزلوں سے، اور اس کے بعد وہ قدرتی وہ انہوں نے چیزیں ایسے بنائی تھیں کہ انہوں نے کاٹ کاٹ کے اس کو ایک چھوٹی سی دیوار بنا دیا تھا، کہ 5,000 سال کی ہسٹری اسے ایک دیوار میں تھی. اور انسانوں نے نہ اس زمانے میں کچھ سیکھا نہ اس زمانے میں کچھ سیکھا. اور اس زمانے میں ایک وقت پہ جب بدھ مت بہت ہو گیا ریلیجن کے طور پہ، تو وہ تو جانور بھی نہیں مارنا چاہتے، اسی لیے ویجیٹیرین بھی ہوتے ہیں اور بھی بہت ساری چیزیں ان کی، تو وہ ہتھیار بھی نہیں اٹھانا چاہتے. تو ایک وقت میں ان پہ جب ان کو انویڈ کر لیا گیا تو انہوں نے ہتھیار نہیں اٹھائے. تو تقریباً 60,000 بدھ کے جو پیروکار تھے، بکشو بھی ان کو کہا جاتا ہے، اور جو اس کے تھے، ہتھیار نہیں اٹھائے اور 60,000 کو سر کاٹ دیے گئے. تو یہ لڑائی کر کے آگے سے سیلف ڈیفینس، اس لیے انسانوں کے لیے سیلف ڈیفینس کو جائز کیا گیا ہے، تاکہ اس طرح کے انسان کے اندر، اب بہت بڑے بڑے حیوان ہیں، حیوان بیچارہ تو اتنا ظالم نہیں ہو سکتا جتنے انسان ہوتے ہیں اور یہ سب چیزیں، لیکن اگر آپ نہیں جانیں گے خود کو تو اپنے اندر کے جانور کو ٹیم نہیں کر سکیں گے. یہ جو سروائیول کے لیے ہمارے اندر ایک تڑپ ہے، تھوڑا ہمیں تھوڑا ہمیشہ بہت بھی ہمیں بہت تھوڑا لگتا ہے، اور اسی سروائیول میں اور میری اولاد، میری ماں، میرا بچہ، یہ جب تک ہم اس سے باہر نہیں نکلیں گے کبھی دنیا میں آسانی، شانتی، یہ سب چیزیں نہیں آتی. اور یہی اصل امتحان ہے انسان کا. ٹھیک ہے.